0: फिर्ता माग्न समेत गएनन्। मोहन सामुदायिक सहकारीकी उपाध्यक्ष लक्ष्मी गैरी, महिला दिदी बहिनीले पालेका खसी बोका बिक्री हुने आशामा आफ्नो सहकारीका दिदी बहिनीले वर्षशालामा लगानी गरेको बताउनु भयो।
1: होला अब त्यसमा लगानी गर्ने होला भन्दै हामी त्यसरी बस्दाखेरि वर्षै लाग्यो भनौँ, पैसा पनि भएन, भएसम्म हुन्थ्यो भने राम्रै हुन्थ्यो गरौँला भनेर अब गरे अवसर अब खसी बोकाको लागि नै हामीले काम गरेको के त्यो होइन, त्यहाँ भयो भने राम्रो भयो भने वर्षशाला खुल्यो भने त हामीलाई पनि अलिकता महिला दिदी बहिनीलाई उकास्न सकिन्छ भनेर त्यसरी अब आबद्ध भयो के सोचे जस्तो भएन।
0: बुटुवल उपमहानगरपालिका, रूपन्देही मासु व्यवसायी संघ र महिला दिदी बहिनीको सहकारी सञ्चालक समिति बनाएर वर्षशाला सञ्चालन गर्ने सहमति भए पनि पछि बुटुवल उपमहानगरपालिकाले एकलौटी रूपमा वर्षशाला सञ्चालन गर्न मुक्तिनाथ लाइफ स्टकलाई ठेक्का दिएपछि सहमति तोडिएको र वर्षशाला सञ्चालनमा समस्या आएको हो। वर्षशाला सञ्चालनको ठेक्का लिएको मुक्तिनाथ लाइफ स्टकका संचालक उमेश आचार्यले आफूले ठेक्का लिए पनि व्यवसाय नगएपछि आफूहरू घाटामा गएकोले वर्षशाला नै बन्द गरेको दावी गर्नुभयो।
2: मेलमिलाप भयो भने सम्भावना रह्यो, नभएदेखि अब त्यसलाई चाहिँ जसरी भयो रटुङ रहनु पर्छ भन्नेमा गएको छौँ हामी। सबै वातावरण बनाइदिन्छौँ अनि त्यो बाबत हामी त पैसा तिर्ने हो नि त, राम्रै पैसा तिर्नु पर्ने छ नि त। अब व्यवसाय त्यहाँ जाने वातावरण नहुने अनि हामीले नियमित रूपले पैसा तिर्न पनि नसकिने भएपछि सञ्चालन भएन।
0: बुटवल उपमहानगर, बुटवलका मासु व्यवसायी र लुम्बिनी प्रदेशका बाख्रा पालक किसान बीचको साझेदारीमा वर्षशाला सञ्चालन गर्ने योजना बनेको थियो।
3: कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज 3 र 4 गते हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा हुने 15 केन्द्रीय महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै वडा तहको निर्वाचन सम्पन्न गर्न 77 वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर काम शुरू गरिसकेको जानकारी दिनुभएको छ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनास्लो क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। चुम्नो ब्री गाउँपालिका 1 सामा गाउँका ताना नरभुज लामा सहित 11 जना युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राखेर मनास्लो आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनास्लो बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लो आधार शिविर तथा पुङ्गेन थोङ गुम्बा यस वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनास्लुको फेदमा वीरेन्द्र ताल, कागताल, घुन्सार कुपुकमा रहेको ताल, नेउचु थानमा रहेका 3 वटा जोखिममुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। ती ताल र नदीकोमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ। सरकारले रसुवाको बुटेकोसी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढ़ीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो। समितिले बुटेकोसी बाढ़ी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार आजदेखि ओडा अधिवेशन शुरू हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने ओडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ। यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा पक्ष भने सहभागी छैन। सभापति गगन थापाले 15 महाधिवेशनको तयारी ओडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले ओडा अधिवेशनमा भाग लिन पाउनेछन्। विधान अनुसार ओडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका ओडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका ओडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ। नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था गरिएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको नामकरणका लागि वैज्ञानिक अध्ययन अघि बढ़ाएको छ। ऊर्जा मन्त्रालयले 7 सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ। समितिले बाढ़ीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म पुगेर अध्ययन गर्नेछ। अध्ययनका क्रममा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च, ल्याण्डस्लाइड र रसुवा भोटेकोशी महाविपत लगायतका नाम छलफलमा छन्। मन्त्रालयका अनुसार वैज्ञानिक प्रमाण र तथ्य संकलन गरेपछि बाढ़ीको उपयुक्त नाम टुङ्गो लगाइनेछ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर आएको श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। अध्ययनले बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे पनि निष्कर्ष निकाल्नेछ। साथै बाढ़ीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलताबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ। गत भदौ 10 भोटेकोशी बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको छ।
4: प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय र सम्बन्धित निकायबाट घरधनीको नामावली सहित सिफारिश भएर आएको विवरणका आधारमा प्रारम्भिक तथ्याङ्क तयार गरिएको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदुर नगरपालिका, पेलकोटगढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको छ। बाढ़ीले घर बगाउनका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ। सीडीओ शम्भु प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ। प्रारम्भिक विवरण अनुसार बिदुर नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ। यस्तै बेलकुटगढ़ी नगरपालिकामा 195, तारकेश्वर गाउँपालिकामा 48 र किसबाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ। बाढ़ीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपड़ा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बाढ़ीबाट घरमा क्षति पुगेका तथा बाढ़ी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ।
3: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो। गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढ़ाइएको थियो। कानून मन्त्रालयले सहमति दिएपछि मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो।
0: BFB.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: इमेजिन वन एसिया नारा सहित बीसौं एसियाली खेलकुद आजदेखि जापानको नागोयामा औपचारिक रूपमा शुरू हुँदैछ. आइची नागोया एसियाडको उद्घाटन समारोह फालोमा मिजुहो रंगशालामा हुँदैछ. उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाको सहभागिता हुने बताइएको छ. एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ. एसियाका 70,000 भन्दा बढी खेलाड़ी सहभागी छन्. केही खेल भने उद्घाटन अघि नै शुरू भइसकेका छन्. नेपालले 21 खेलमा 135 खेलाड़ी सहभागी उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको झण्डा बोक्नुहुनेछ. नेपाली खेलाड़ीले यसपटक स्वर्ण सहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन्. कराते उसु बक्सिङ र क्रिकेटबाट नेपालले पदकको आशा गरेको छ. नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण पदक जित्न सकेको छैन. नेपालले 3 रजत र 23 काँस्य गरी 26 पदक जितेको छ. पछिल्लो एसियाडमा कराते एरिका गुरूङले जितेको रजत नेपालका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो. यसपटक नेपाली टोलीले पहिलो पटक स्वर्ण जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछ. एसियाडको समापन असोज 18 गते हुनेछ. आज संविधान दिवस राष्ट्रिय रूपमा मनाइँदैछ. संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन जारी भएको हो. संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ. तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 साल असोज 3 गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो. त्यसैको सम्झनामा हरेक वर्ष असोज 3 गते संविधान दिवस मनाइन्छ. नेपालमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन र उत्पीडित तथा उपेक्षित वर्ग जाति क्षेत्र लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशी समानुपात प्रणाली सहितको संविधान जारी भएको हो. संविधान कार्यान्वयनका लागि आवश्यक केही कानून अझै बन्न बाँकी छन्. बनेका कानूनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठिरहेको छ. पछिल्लो समय संविधान संशोधनको बहस समेत चलिरहेको छ. 2081 भदौ 23 र 24 नवयुवा आन्दोलनपछि 2082 फागुन 21 प्रतिनिधि सभा चुनाव भयो. चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेपछि संविधान संशोधनको बहस थप अगाडि आएको छ. नेपालमा धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओमा कडाई गर्ने भएको छ.
4: आइपीओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो. सेबोलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपीओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ. आइपीओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ. आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ. यसैगरी संगठित संस्था संस्थापक शेयर धनी संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ. मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ.
3: तनहुँ जिल्ला दूध मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ.
5: आर्थिक वर्ष 2082-83 जिल्लामा 76,121 मेट्रिक टन दूध उत्पादन भएको छ. आर्थिक वर्ष 2081-82 74,751 मेट्रिक टन दूध उत्पादन भएको थियो. यो वर्ष 1,369 मेट्रिक टन बढी दूध उत्पादन भएको छ. आर्थिक वर्ष 2082-83 4,781.3 मेट्रिक टन मासु उत्पादन हुँदा 81-82 4,998.19 मेट्रिक टन मासु उत्पादन भएको थियो. आर्थिक वर्ष 2082-83 164 मेट्रिक टन माछा उत्पादन हुँदा 2081-82 113 मेट्रिक टन माछा उत्पादन भएको थियो. भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्र सिंह ठकुरीले प्रति व्यक्ति जिल्लामा प्रति वर्ष न्यूनतम 91 लिटर दूध आवश्यक पर्नेमा तनहुँमा 115 लिटर उपलब्धता भएको बताउनु भएको छ. यस्तै 14 केजी मासु आवश्यक पर्नेमा 14 केजी नै उपलब्धता छ. 48 गोटा अण्डा आवश्यक पर्नेमा 81 अण्डा उपलब्ध रहेको ठकुरीले बताउनु भएको छ.
3: दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप आज हुने भएको छ. नेपाल र भारतका 14 खेलाड़ीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। आयोजक संस्था गोर्खा प्रमोशनका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाड़ी बीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। प्रतियोगितामा महिलातर्फ 52 किलो तौल समूहमा नेपालकी पुनम पुन मगर र भारतकी मेहकप्रीत सिद्दिच बीच प्रतिस्पर्धा हुनेछ। हवस्त, खबर यति नै। नमस्कार।

your home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार आजदेखि ओडा अधिवेशन शुरू हुँदैछ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने ओडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ। यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा पक्ष भने सहभागी छैन। सभापति गगन थापाले 15 महाधिवेशनको तयारी ओडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले ओडा अधिवेशनमा भाग लिन पाउनेछन्। विधान अनुसार ओडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका ओडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका ओडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ। नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ। 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था गरिएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरणका लागि वैज्ञानिक अध्ययन अघि बढाएको छ। ऊर्जा मन्त्रालयले 7 सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ। समितिले बाढीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म पुगेर अध्ययन गर्नेछ। अध्ययनका क्रममा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च, ल्यान्डस्लाइड र रसुवा भोटेकोशी महाविपत लगायतका नाम छलफलमा छन्। मन्त्रालयका अनुसार वैज्ञानिक प्रमाण र तथ्य संकलन गरेपछि बाढीको उपयुक्त नाम टुङ्गो लगाइनेछ। बाढीलाई सामान्य अतिवृष्टि वा बाढीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर आएको श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ। अध्ययनले बाढीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे पनि निष्कर्ष निकाल्नेछ। साथै बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलताबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ। गत भदौ 10 भोटेकोशी बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको छ।
4: प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय र सम्बन्धित निकायबाट घरधनीको नामावली सहित सिफारिस भएर आएको विवरणका आधारमा प्रारम्भिक तथ्याङ्क तयार गरिएको हो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट बेदुर नगरपालिका, बेलकुटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको छ। बाढीले घर बगाउनका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ। सीडीओ शम्भु प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ। प्रारम्भिक विवरण अनुसार बिदुर नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ। यस्तै बेलकुटगढी नगरपालिकामा 195, तारकेश्वर गाउँपालिकामा 48 र किस्पाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ। बाढीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार बाढीबाट घरमा क्षति पुगेका तथा बाढी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ।
3: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो। गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढ़ाइएको थियो। कानून मन्त्रालयले सहमति दिएपछि मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
1: ફ્લાય બીએફબીએસ
2: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: इमेजिन वन एशिया नारा सहित 20 एशियाली खेलकुद आजदेखि जापानको नागोयामा औपचारिक रूपमा शुरू हुँदैछ. आइची नागोया एसियाडको उद्घाटन समारोह फालोमा मिजुहो रंगशालामा हुँदैछ. उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र सम्राज्ञी मासाको सहभागिता हुने बताइएको छ. एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ. एसियाका 17,000 भन्दा बढी खेलाड़ी सहभागी छन्. केही खेल भने उद्घाटन अघि नै शुरू भइसकेका छन्. नेपालले 21 खेलमा 135 खेलाड़ी सहभागी उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको झण्डा बोक्नुहुनेछ. नेपाली खेलाड़ीले यसपटक स्वर्ण सहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेका छन्. कराते उसु बक्सिङ र क्रिकेटबाट नेपालले पदकको आशा गरेको छ. नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण पदक जित्न सकेको छैन. नेपालले 3 रजत र 23 काँस्य गरी 26 पदक जितेको छ. पछिल्लो एसियाडमा कराते एरिका गुरूङले जितेको रजत नेपालका लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो. यसपटक नेपाली टोलीले पहिलो पटक स्वर्ण जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछ. एसियाडको समापन असोज 18 गते हुनेछ. आज संविधान दिवस राष्ट्रिय रूपमा मनाइँदैछ. संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन जारी भएको हो. संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ. तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले 2072 साल असोज 3 गते संविधान जारी भएको घोषणा गर्नुभएको थियो. त्यसैको सम्झनामा हरेक वर्ष असोज 3 गते संविधान दिवस मनाइन्छ. नेपालमा भएका विभिन्न लोकतान्त्रिक आन्दोलन र उत्पीडित तथा उपेक्षित वर्ग जाति क्षेत्र लिङ्ग र समुदायका आन्दोलनको उपलब्धिका रूपमा संविधान सभाबाट गणतन्त्र संघीयता धर्मनिरपेक्षता र समावेशी समानुपात प्रणाली सहितको संविधान जारी भएको हो. संविधान कार्यान्वयनका लागि आवश्यक केही कानून अझै बन्न बाँकी छन्. बनेका कानूनको प्रभावकारी कार्यान्वयनको विषय पनि उठिरहेको छ. पछिल्लो समय संविधान संशोधनको बहस समेत चलिरहेको छ. 2081 भदौ 23 र 24 नवयुवा आन्दोलनपछि 2082 फागुन 21 प्रतिनिधि सभा चुनाव भयो. चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेपछि संविधान संशोधनको बहस थप अगाडि आएको छ. नेपालमा धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओमा कडाई गर्ने भएको छ.
4: आइपिओ जारी गर्न चाहने संगठित संस्थाका लागि योग्यता तथा रकम उपयोग सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको हो. सेबुलले तयार पारेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 मस्यौदामा आइपिओ निष्कासन गर्न चाहने संगठित संस्थाले निर्देशिका तथा प्रचलित कानून बमोजिम आधारभूत योग्यता पूरा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ. आइपिओ निष्कासन गर्न चाहने संस्था प्रचलित ऐन बमोजिम विधिवत दर्ता भएको हुनुपर्नेछ. आफ्नो मुख्य उद्देश्य अनुसार व्यवसाय सञ्चालन गरेको लेखा परीक्षण तथा वार्षिक साधारण सभा गरेको र व्यवसाय सञ्चालनका लागि इजाजत अनुमति वा स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ. यसैगरी संगठित संस्था संस्थापक शेयर धनी संचालक तथा प्रमुख व्यवस्थापनका व्यक्तिहरू निर्देशिका बमोजिम योग्य हुनुपर्ने मस्यौदामा उल्लेख छ. मस्यौदा अनुसार संगठित संस्थाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको हुनुपर्नेछ.
3: तनहुँ जिल्ला दूध मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ.
5: आर्थिक वर्ष 2082-83 जिल्लामा 76,121 मेट्रिक टन दूध उत्पादन भएको छ. आर्थिक वर्ष 2081-82 74,751 मेट्रिक टन दूध उत्पादन भएको थियो. यो वर्ष 1,369 मेट्रिक टन बढी दूध उत्पादन भएको छ. आर्थिक वर्ष 2082-83 4,781.3 मेट्रिक टन मासु उत्पादन हुँदा 81-82 4,998.19 मेट्रिक टन मासु उत्पादन भएको थियो. आर्थिक वर्ष 2082-83 164 मेट्रिक टन माछा उत्पादन हुँदा 2081-82 113 मेट्रिक टन माछा उत्पादन भएको थियो. भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति जिल्लामा प्रति वर्ष न्यूनतम 91 लिटर दूध आवश्यक पर्नेमा तनहुँमा 115 लिटर उपलब्धता भएको बताउनु भएको छ. यस्तै 14 केजी मासु आवश्यक पर्नेमा 14 केजी नै उपलब्धता छ. 48 गोटा अण्डा आवश्यक पर्नेमा 81 अण्डा उपलब्ध रहेको ठकुरीले बताउनु भएको छ.
3: दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप आज हुने भएको छ. नेपाल र भारतका 14 खेलाड़ीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्। आयोजक संस्था गोर्खा प्रमोशनका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाड़ी बीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। प्रतियोगितामा महिलातर्फ 52 किलो तौल समूहमा नेपालकी पुनम पुन मगर र भारतकी मेहकप्रीत सिद्दिच बीच प्रतिस्पर्धा हुनेछ। हवस् त, खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: Sainya Samudai Ma
3: Relayan Bhari
2: On Air
3: App Ma
2: Ani Smart Speaker Ma Bandhos
4: Play BFBS
3: You BFBS Gorkha Radio Ho
2: Radio Gorkha Radio
5: भोटेको सिबाडीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढ़ाई रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन बिगेसोले आफ्ना माग अब पनि कार्यान्वयन नभए विश्वव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
6: 2079 माघमा सर्वोच्चले सिंगापुर पुलिसमा भर्ती हुने नेपाली युवालाई पनि बेलायती सेनाको अभिन्न र महत्वपूर्ण अंगको रूपमा व्याख्या गर्दै सहजीकरणका लागि सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। सर्वोच्चको यो आदेश आएको लामो समय बित्दा समेत आफ्ना माग सम्बोधन नभएको भन्दै विगेसोले विश्वका अरू मुलुकमा समेत आन्दोलन विस्तार गर्ने चेतावनी दिएको हो। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विगेसोका अध्यक्ष पदम सुन्दर लिम्बु,
7: हामी 50-60 देशमा आन्दोलन गर्ने माग पनि पुगेका छौँ र हामीले सधैँ भन्ने गरेका छौँ, तपाईँहरूले हामीलाई जबरजस्ती कोरिला नबनाउनुहोस्, तर तपाईँहरूले यदि यो सम्बोधन गर्नुहुन्न भने र तपाईँहरूले यस्तै खालको नै चेताउनु भए र खोज्नु भयो भने त्यो पनि समयले बताउँछ। विगेसोले उठाएको कुरामा सम्पूर्ण गोर्खा केन्द्रीकृत हुनुपर्छ। यो फुटाउ राजगर नीति यो हामी मान्दैनौँ। हाम्रो सर्वोच्च अदालतले जे भन्या छ त्यो दिनुहोस्, जे भन्या छ त्यो गर्नुहोस् भन्या हो।
6: विशेष गरी सिङ्गापुर पुलिसको पेन्सन, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा आफूहरू अन्यायमा परेको उनीहरूको गुनासो छ। विगेसो सिङ्गापुर पुलिस प्रमुख पाल बहादुर गर्दी,
8: विधवा तथा परिवारको सामाजिक सुरक्षाको सुनिश्चित कहाँ छ? गोर्खाका बाल बालिकाको शिक्षा तथा भविष्यसँग सम्बन्धित सुविधा कहाँ छ? समान सेवाका लागि समान अधिकार सुविधा सम्मानको सुनिश्चितता कहाँ छ? स्वास्थ्य तथा मेडिकल सुविधाको स्पष्ट र समान व्यवस्था कहाँ छ? यी आधारभूत प्रश्नहरूको सम्बोधन नगरी कुनै सीमित सुविधालाई मात्र ठुलो उपलब्धि रूपमा प्रस्तुत गर्न समग्र समाधान होइन।
6: पत्रकार सम्मेलनमा विगेसोका सल्लाहकार रतन भण्डारीले सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने वर्तमान सरकारको प्रयास फैसला कार्यान्वयन निर्देशनालयको हस्तक्षेपपछि विफल भएको जानकारी दिनुभएको छ।
9: एउटा अनौठो कुरा के भएको छ भने यही 2083 सालको भदौ 9 उक्त मुद्दामाथि भएको फैसलालाई चाहिँ कार्यान्वयनको चरणबाट हटाउने खेल अन्तर्गत चाहिँ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसलाई लगतकर्ताको नाममा त्यो कार्यान्वयनको सूचीबाट हटाउँदै त्यसलाई बाइपास गर्ने खेलमा नेपाल सरकार उत्रिएको अवस्थामा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले त्यसमा हस्ताक्षेप गरेपछि सरकारको उक्त दुष्प्रयास चाहिँ रोक्ने काम भएको छ। त्यसको 2 दिनपछि परराष्ट्र मन्त्रालयलाई सो मुद्दाको फैसला कार्यान्वयनको सम्बन्धमा के कस्तो प्रगति भएको छ भनेर एउटा पत्र लेख्ने काम भएको छ। यो प्रक्रिया फेरि अगाडि बढेको अवस्था छ।
6: भण्डारीको कुरा सुनेपछि विगेसो प्रमुख सल्लाहकार परि थापाले सरकारमाथि आक्रोश पोख्नु भएको छ।
10: अरूले आएर थर्का सुन्नु पर्ने, तिम्रो चाहिँ सेवा सुविधा यति हुन्छ यति हुँदैन भनेर उनीहरूले भन्ने वस्तु सिर्जना गर्दै नेपाल सरकार हो सबैभन्दा नालायक र हुतियार हाम्रो राज्य सरकार नै हो।
6: बिगेसो अध्यक्ष लिम्बुले आफ्ना माग पेन्सनधारीको सुविधाका लागि मात्रै नभएर मुलुकको सार्वभौमिकतासँग जोडिएकाले सबै गोर्खालाई एकताबद्ध हुन अनुरोध पनि गर्नु भएको छ।
7: यो हाम्रो मुद्दा, यो गोर्खाको मुद्दा हो, उनीहरूको पेन्सनको मुद्दा हो भन्ने होला, त्यो होइन। यो नेपालको युवाहरूको मुद्दा हो, नेपालको सार्वभौमिकताको मुद्दा हो, यो श्रमको मुद्दा हो, शोषणको मुद्दा, मानव अधिकारको मुद्दा हो, बाल बच्चाको मुद्दा हो। आज हाम्रा गोर्खा साथीहरूको, विशेष सिङ्गापुर साथीहरूको परिवारहरू सिङ्गापुरमा अहिले आत्महत्या गर्नु परेको अवस्था छ।
6: बिगेसोले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी लन्डनमा हुने वार्ता अस्वीकार गर्ने चेतावनी सहित विभेद अन्त्यका लागि कानूनी र राजनैतिक पहल जारी राख्ने अडान लिएको छ।
5: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
0: ગોખા રેડિયો.
3: नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार आजदेखि ओडा अधिवेशन शुरू हुँदैछ. काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आजदेखि शुरू हुने ओडा अधिवेशन भोलि पनि सञ्चालन हुनेछ. यसमा 14 महाधिवेशनका सभापति शेरबहादुर देउबा पक्ष भने सहभागी छैन. सभापति गगन थापाले 15 महाधिवेशनको तयारी ओडा तहबाटै शुरू हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ. 2082 पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्. विधान अनुसार वडा समितिमा 30 वर्ष मुनिका एकजना युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ. 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा 3 युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ. 150 भन्दा बढ़ी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ. नगर उपमहानगर र महानगरका वडा समितिमा 30 वर्ष मुनिका 2 युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ. 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा 30 वर्ष मुनिका युवाबाट 1 महिलासहित 3 प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ. 150 भन्दा बढी क्रियाशील सदस्य भएको नगर उपमहानगर महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप 1 युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था गरिएको छ. सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको नामकरणका लागि वैज्ञानिक अध्ययन अघि बढ़ाएको छ. ऊर्जा मन्त्रालयले 7 सदस्यीय वैज्ञानिक समिति गठन गरेको छ. समितिले बाढ़ीको उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म पुगेर अध्ययन गर्नेछ. अध्ययनका क्रममा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च, ल्याण्डस्लाइड र रसुवा भोटेकोशी महाविपत लगायतका नाम छलफलमा छन्। मन्त्रालयका अनुसार वैज्ञानिक प्रमाण र तथ्य संकलन गरेपछि बाढ़ीको उपयुक्त नाम टुङ्गो लगाइनेछ. बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्रै नभई हिमाली क्षेत्रमा भौगोलिक हिम नदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर आएको श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गरिनेछ. अध्ययनले बाढ़ीको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे पनि निष्कर्ष निकाल्नेछ. साथै बाढ़ीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर आगामी दिनमा यस्ता विपदबाट जलविद्युत आयोजना जोगाउन आवश्यक पूर्व तयारी र उत्थानशीलताबारे पनि अध्ययन गरिने मन्त्रालयले जनाएको छ. गत भदौ 10 भोटेकोशी बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको छ.
4: प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय र सम्बन्धित निकायबाट घरधनीको नामावली सहित सिफारिस भएर आएको विवरणका आधारमा प्रारम्भिक तथ्याङ्क तयार गरिएको हो. जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढ़ीबाट बेदुर नगरपालिका, बेलकुटगढ़ी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको छ. बाढ़ीले घर बगाउनका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको प्रशासनले जनाएको छ. सीडीओ शम्भु प्रसाद रेग्मीका अनुसार प्रभावित परिवारको लगत संकलन अझै जारी रहेकाले छुटेका परिवार थपिन सक्ने भएकाले घर क्षतिको संख्या 2000 नाग्ने देखिएको छ. प्रारम्भिक विवरण अनुसार बिदुर नगरपालिकामा सबैभन्दा बढी 1678 परिवारको आवासमा क्षति पुगेको छ. यस्तै बेलकुटगढ़ी नगरपालिकामा 195, तार्केश्वर गाउँपालिकामा 48 र किसबाङ गाउँपालिकामा 34 परिवारको आवासमा क्षति पुगेको छ. बाढ़ीका कारण अधिकांश प्रभावित परिवारको घर पूर्ण रूपमा क्षति हुनुका साथै घरभित्र रहेका लत्ता कपड़ा, खाद्यान्न, भाँडाकुँडा, कागज पत्र लगायतका सामग्री समेत नष्ट भएको बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनु भएको छ. उहाँका अनुसार बाढ़ीबाट घरमा क्षति पुगेका तथा बाढ़ी पसेर बस्न अयोग्य भएका घरमा प्रभावितलाई पुनः बसोबास नगर्न आग्रह गरिएको छ.
3: नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ. सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ. यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए. मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो. संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ. राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ। यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो। गृह मन्त्रालयको प्रस्तावमा नियमावली संशोधन प्रक्रिया अघि बढ़ाइएको थियो। कानून मन्त्रालयले सहमति दिएपछि मन्त्री परिषदबाट स्वीकृत गरिएको हो। नियमावली संशोधनसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने व्यवस्था भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षरस र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो। संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वयन गर्ने हात इमान्दार र सक्रिय नभए त्यो कागजमा मात्रै सीमित हुने उहाँको भनाइ छ।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवाधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो अन्त्य होइन, सुशासन नारा होइन काम हो, र हामी काम गरिरहेका छौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान जीवन्त दस्तावेज भएकाले अनुभवका आधारमा परिमार्जन र संशोधन गर्न सकिने बताउनु भयो। व्यथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी संविधानबारे विवेकपूर्ण बहस गर्नुपर्ने उहाँको भनाइ छ। लामिछानेले संविधानमा नै समीक्षा र संशोधनको व्यवस्था रहेकाले अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने बताउनु भयो। उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहित प्रति श्रद्धाञ्जली अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई संविधान दिवसको शुभकामना दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत बाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बीबीसीले गत फागुन 21 निर्वाचनका क्रममा गलत सूचना सम्प्रेषण गरेर नेपाललाई गलत दिशातर्फ लैजान खोजेको आरोप पनि लगाउनु भयो। पूर्व प्रधानमन्त्री ओलीले गत भदौ 23 र 24 गते लोकतान्त्रिक विधि र प्रणाली कमजोर पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक उपद्रो गरिएको दावी गर्नुभयो। घटनामा को संलग्न थिए भन्ने विषय क्रमशः खुल्दै गएको उहाँको भनाइ छ। ओलीले संविधान जारी भए यता लोकतन्त्र र संविधानको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौती सामना गर्नु परेको पनि बताउनु भयो। भोटेकोशी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढ़ाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाई केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाई केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने जंगली भाले हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्रको 20,000 ताल नजिकै कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। करिब 24 वर्षदेखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो प्रजनन केन्द्रका पोथीको हात्तीको प्रमुख भाले थियो। रोनाल्डोबाट 38 छावा जन्मिएका छन्। आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकीका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिममा हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकीका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति हिमाली र पहाड़ी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षरस र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो। संविधान जतिसुकै राम्रो भए पनि कार्यान्वयन गर्ने हात इमान्दार र सक्रिय नभए त्यो कागजमा मात्रै सीमित हुने उहाँको भनाइ छ।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो अन्त्य होइन, सुशासन नारो होइन काम हो, र हामी काम गरिरहेका छौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान जीवन्त दस्तावेज भएकाले अनुभवका आधारमा परिमार्जन र संशोधन गर्न सकिने बताउनु भयो। व्यथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी संविधानबारे विवेकपूर्ण बहस गर्नुपर्ने उहाँको भनाइ छ। लामिछानेले संविधानमा नै समीक्षा र संशोधनको व्यवस्था रहेकाले अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्ने बताउनु भयो। उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहित प्रति श्रद्धाञ्जली अर्पण गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई संविधान दिवसको शुभकामना दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई गलत बाटोमा धकेल्न विभिन्न शक्ति सक्रिय रहेको आरोप लगाउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बीबीसीले गत फागुन 21 निर्वाचनका क्रममा गलत सूचना सम्प्रेषण गरेर नेपाललाई गलत दिशातर्फ लैजान खोजेको आरोप पनि लगाउनु भयो। पूर्व प्रधानमन्त्री ओलीले गत भदौ 23 र 24 गते लोकतान्त्रिक विधि र प्रणाली कमजोर पार्ने उद्देश्यले षड्यन्त्रपूर्वक उपद्रो गरिएको दावी गर्नुभयो। घटनामा को संलग्न थिए भन्ने विषय क्रमशः खुल्दै गएको उहाँको भनाइ छ। ओलीले संविधान जारी भए यता लोकतन्त्र र संविधानको रक्षा तथा कार्यान्वयनका क्रममा ठूला चुनौती सामना गर्नु परेको पनि बताउनु भयो। भोटेकोशी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्। बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढ़ाई रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाई केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाई केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास रहने जंगली भाले हात्ती रोनाल्डो मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्रको 20,000 ताल नजिकै कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत भेटिएको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार रोनाल्डोको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। करिब 24 वर्षदेखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको रोनाल्डो प्रजनन केन्द्रका पोथीको हात्तीको प्रमुख भाले थियो। रोनाल्डोबाट 38 छावा जन्मिएका छन्। आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकीका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिममा हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति हिमाली र पहाड़ी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: गत भदौमा 5,09,24,00,000 बढीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यो अवधिमा भारत र बंगलादेशहरूतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिटभन्दा बढी विद्युत 3,64,00,000,000 बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत विद्युत निर्यातबाट 1,44,49,00,000 आमदानी भएको छ। भोटेको सिपाहीबाट सिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो।
4: यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ, विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवाधिकार र कानुनी राज्य यी हाम्रा लागि शर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन्।
3: भोटेकोसी बाढीपछि बेवत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार थामी गएको भदौ 10 गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँका पिता दिलबहादुर थामीले प्रतीकात्मक शवमा दागपत्ती दिनुभएको छ। 2 दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय थामीले एसपिसिएफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा काम गर्नुभएको थियो। उहाँ पत्रकारिता अध्यापन, प्रशिक्षण र लेखनमा समेत सक्रिय हुनुहुन्थ्यो। भदौ 10 गते चीनको केरिङमा हुने कार्यक्रममा सहभागी हुन थामी भदौ 9 गते रसुवागढीतर्फ जानुभएको थियो। त्यसै त उहाँ सम्पर्कविहीन हुनुहुन्छ। भोटेकोसी बाढीका कारण 14,000 विद्यार्थीले पढ्न पाएका छैनन्।
5: बाढीले 63 वटा शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढ़ाई रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण, नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नुपर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाई केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 वटा अस्थायी सिकाई केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ।
3: अमेरिकाले आर्कटिक क्षेत्रमा सैनिक उपस्थितिका लागि डेनमार्कसँग सम्झौता गरेको छ। डेनमार्क माथतको ग्रिनल्यान्डलाई बलजफ्ती आफ्नो बनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि विभिन्न चरणमा वार्ता भएका थिए। नेटोका लागि अमेरिकाका पूर्व राजदूत एभो डाल्डिरका अनुसार सम्झौतापछि के उपलब्धि भयो भन्न गाह्रो छ।
6: Denmark will remain the territory. It will be part of the Kingdom of Denmark. I don't think that the president has achieved what he wanted to achieve, which is an American flag firmly planted in Greenland. That's just not going to happen.
3: विश्व एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिता असोज 18 गतेसम्म आइजी प्रिफेक्चर र नागोया शहरमा आयोजना हुन लागेको हो। खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ। सबै गरेर 211 जना सहभागी हुनेछन्। 2023 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा नेपालबाट 253 खेलाडी सहभागी भएका थिए। मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सीमा 7 खेलाडी सहभागी हुँदैछन्। साथै एथलेटिक्स जुडो टेबल टेनिस र कुस्तीमा 6-6 जना तथा पौडी र टेनिसमा 5-5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ब्याडमिन्टन गल्फ र सफ्ट टेनिसमा 4-4 तेक्वन्दोमा 3 तथा आर्चरी साइक्लिङ ऱ्याफ्टिङ एन्ड क्यानोइङ स्केट एन्ड स्केटबोर्डिङ र स्क्वासमा 2-2 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङमा फेला परेका एघार शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले ती शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतेको हिमबाडीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनी बागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामानसहित विमान पठाएको बताउनु भएको छ। औषधि, फोरेन्सिक सामान, त्रिपाल, सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले राहत लिएर 9 पटक भारतीय वायुसेनाको विमान पठाएको छ। संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाइरहेका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले पनि जलेर पुनर्स्थापना गरिएको च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत ध्रुवमा लागेको ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको संविधान सरकार लक्षित गर्नुभएको छ।
4: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज भोटेको चाहिँ त्रिशुलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत छ। उनी नेपालको संविधानलाई छेडखानी गर्नका लागि अनेक प्रकारका प्रपञ्च गरिरहेको छ।
3: नेकपाका संयोजक प्रचण्डले आफ्नो सन्देशमा अनिश्चित ठाउँबाट संविधान लक्षित प्रहार भइरहेको दावी गर्नुभएको छ।
5: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौँ।
3: कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया सुरु भएको छ। केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले बताउनु भएको छ। सभापति थापाले संविधान दिवसकै दिन सुरु भएको कार्यक्रमले संविधानका मूलभूत मान्यतामा आफ्नो अडान थप प्रष्ट पार्ने बताउनु भएको छ।
6: नेपाली कंग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जागरणा गर्नेछौँ। तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ, जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
3: कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ, नगर र वडावडामा अधिवेशन गर्न लागिएको हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
6: त्यसैले यो अधिवेशन हाम्रा बीचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
3: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको छ। सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनका रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एनडियु लगायत सैनिक तालिम तथा शिक्षण संस्था एवं इकाइहरूको अवलोकन समेत गर्नुभएको छ। बेजिङमा आयोजित 13 बेजिङ स्याङसान फोरममा पनि सहभागी भएका सिग्देल एक साता लामो भ्रमणका लागि चीन जानुभएको हो। चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको भाले हात्ती रोनाल्डोको अन्तिम संस्कार गरिएको छ। 20,000 ताल नजिक करेन्ट लागेर मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनु भएको छ। हात्तीको अन्तिम संस्कारमा गाड्नु अघि धार्मिक विधि अपनाइएको थियो। हात्तीको मृत्युमा मान्छेकै जस्तो सेतो कपडा लगाएर धुपबत्ती बाल्ने शोक मान्ने गरिन्छ। हिन्दू संस्कृतिमा हात्तीलाई गणेश भगवानको प्रतीक मानिन्छ। नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा हात्तीको मृत्यु भएको हो। हात्ती मरेको स्थानबाट आर्मीको सुरक्षा पोस्ट 700 मिटर टाढा रहेको छ। निकुञ्ज प्रशासनका अनुसार चौरामा रहेको हात्ती शर्मा मात्र रोनाल्डोका 33 वटा बच्चा छन्। 53 वर्षीय रोनाल्डोका अझै 6 वटा हात्ती गर्भवती छन्। हात्तीले 22 जनाको ज्यान समेत लिएको छ।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री शिशिर खनाल भोलि अमेरिका जानुहुने भएको छ संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा भाग लिन खनाल सहितको टोली न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मंगलबार अमेरिका प्रस्थान गर्नुहुनेछ शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ एक वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ
4: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 वटा महाभारत लडेर आएको छु यहाँ आइपुगेको यत्तिकै होइन तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु जनताका बीचमा जानुहोस् जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढौँ
3: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भ कुटाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ
4: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो अर्को साथी अध्यक्ष फेरि फलानु अध्यक्ष हुने अरे फलानु महासचिव हुने अरे भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे कति खेती गरे कुन्ती मकानको एउटा गीत छ म त हिँड्छु मेरो बाटो खुट्टा तार्दै गर एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा तान्दै गऱ्यो केही फरक पर्नेवाला छ
3: ओलीले महाभारत युद्ध कथाको प्रसङ्ग पनि उठान गर्नुभएको छ
4: यत्रो हमला छ अचाक्ली बाढ वर्षा भएपछि भीष्म पितामहमा पनि सरसैयामाथि ढालेका अर्जुन शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्म पितामहलाई सैका स्वयं पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरू त अगाडि राखेकै छन् तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए केपी ओली सरसैयामा ढलेको छैन खडै छ
3: गत भदौमा 5,09,24,00,000 बढीको विद्युत निर्यात भएको छ नेपाल विद्युत प्राधिकरणका अनुसार यो अवधिमा भारत र बङ्गलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिटभन्दा बढी विद्युत 3,64,00,000,000 बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत विद्युत निर्यातबाट 1,44,49,00,000 आम्दानी भएको छ पोटेको सिपाडीबाट सिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो थप जानकारी बीबीसीका सरा स्मिथबाट
5: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
3: अमेरिकाले आर्कटिक क्षेत्रमा सैनिक उपस्थितिका लागि डेनमार्कसँग सम्झौता गरेको छ डेनमार्कमा तत्को ग्रिनल्यान्डलाई बलजफ्ती आफ्नो बनाउने राष्ट्रपति ट्रम्पको धम्केपछि विभिन्न चरणमा वार्ता भएका थिए नेटोका लागि अमेरिकाका पूर्व राजदूत एभो डाल्डरका अनुसार सम्झौतापछि के उपलब्धि भयो भन्न गाह्रो छ
6: Denmark will remain the territory it will be part of the kingdom of Denmark I don't think that the president has achieved what he wanted to achieve which is an American flag firmly planted in Greenland that's just not going to happen
3: विश्व एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक सुरु भएको छ उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापा मगर र कबड्डीकी मानवती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नु भएको छ खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्दैछन् नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेका राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ टोलीमा सबै गरेर 211 जना छन् सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन् त्यसपछि क्रिकेटमा 15 भलिबलमा 12 उसुमा 10 कराँतेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन् एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा छ छ तथा पौडी र टेनिसमा पाँच पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। ब्याडमिन्टन, गोल्फ र सफ्ट टेनिसमा चार चार, तक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, राफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केटबोर्डिङ र स्क्वासमा दुई दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFB

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान अनुसार उपलब्धि पाउन नागरिक सरकारबाट मात्र सम्भव हुने स्मरण गराउनु भएको छ। प्रधानमन्त्री सभामुख लगायत राज्यका उच्च पदस्थ व्यक्तिलाई शीतल निवासमा बोलाएर गरिएको संविधान दिवसको कार्यक्रममा राष्ट्रपति पौडेलले संरचनात्मक लाभांशका कारण बनेको परम्परागत चरित्र सामना गरेर अघि बढ्न भन्नुभएको छ। उहाँले राज्यका गैर सैनिक व्यक्ति वा संस्थाले मुलुकको नेतृत्व गर्ने आधुनिक विश्वको परिस्थितिबाट नेपाल टाढा हुन नसक्ने उल्लेख गर्नुभएको छ।
4: त्यसले लिपिबद्ध गरेका बाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ। संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक अधिकार सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी यो सम्भव छैन।
3: दिवसले विकास के हो भन्ने सम्झाएको बताएका राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा रसुवा पारिपछिको विपत्ति पनि उल्लेख गर्नुभएको छ।
4: आजको दिन विपत्तिको पीडा सँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन हो। यो विपत्तिले हामीलाई सम्झाएको छ, विकास केवल सडक पुल र भवन होइन, मानिसको जीवन जीविका र भविष्यको सुरक्षा पनि हो। यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु छ।
3: दिवसको मूल समारोह सैनिक मञ्च टोलीखेलमा गरिएको थियो। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट तीन सुरुङमा फेला परेका 11 शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले ती शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतिको हिमबाडीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामान सहित विमान पठाएको बताउनु भएको छ। औषधि फोरेन्सिक सामान त्रिपाल सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणदीप जयसवालका अनुसार भारतले राहत लिएर 9 पटक भारतीय वायुसेनाको विमान पठाएको छ। भोटेकोसी बाढीका कारण 14,000 विद्यार्थी पढ्नबाट वञ्चित छन्।
5: बाढीले 63 शैक्षिक संस्थामा असर परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। तीमध्ये 18 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढी पीड़ितलाई राख्न विद्यालयमै होल्डिङ सेन्टर बनाइएकाले पनि विद्यार्थीको पढाइ रोकिएको छ। नुवाकोटका 22 र रसुवाका 6 विद्यालयमा होल्डिङ सेन्टर सञ्चालनमा छन्। बाढीमा पूर्ण क्षति भएका केही विद्यालय पुरानै ठाउँमा सञ्चालन गर्न नसकिने अवस्था छ। बस्ती नै बगेका कारण नदी कटान तथा भूक्षयको जोखिम बढेका कारण सुरक्षित स्थान खोजेर विद्यालय सार्नु पर्नेछ। नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले नयाँ ठाउँमा भवन बनाउन जग्गा खोजिरहेको छ। अस्थायी सिकाइ केन्द्र बनाएर असोज 5 गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी पनि छ। युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा 29 अस्थायी सिकाइ केन्द्र बनिरहेका छन्। बाल बालिकाका लागि शैक्षिक सामग्री र आवश्यक किट पनि उपलब्ध गराइएको छ। बाढीका कारण अभिभावक गुमाएका बाल बालिका थप जोखिममा रहेको अध्ययनले देखाएको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने तथा मानव तस्करीको जोखिम रहेको भन्दै सुरक्षित आवास सहित पठन पाठनको व्यवस्था गर्न सुझाव दिइएको छ। अध्ययनले विद्यालयमा राखिएका राहत केन्द्र तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनमा मात्रै प्रयोग गर्न पनि सुझाव दिएको छ।
3: नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनका रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एनडियु लगायत सैनिक तालिम तथा शिक्षण संस्था एवं एकाइहरूको अवलोकन समेत गर्नुभएको छ। बेजिङमा आयोजित 13 बेजिङ स्याङसान फोरममा पनि सहभागी भएका सिग्देल एकसाथ तालाममा भ्रमणका लागि चीन जानुभएको हो। रोबोटिक्स कोडिङ एआई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनौट प्रक्रिया आजदेखि सुरु भएको छ। निमा एजुकेसन फाउन्डेसनले आगामी वर्ष हुने कोडिभर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने विद्यार्थी छनौट प्रक्रिया सुरु गरेको हो। सातदेखि अठार वर्ष उमेरसम्मका विद्यार्थीले भाग लिन पाउने अन्तर्राष्ट्रिय प्रतियोगितामा 50 देशका प्रतिस्पर्धी हुने फाउन्डेसनले जनाएको छ। कोरिबर नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठले गत वर्ष इन्डोनेसियाको जाकार्तामा भएको सम्मेलन प्रतियोगिता अहिले थाइल्यान्डमा हुने बताउनु भएको छ। खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: ફેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: रसुवा बाढीमा परेका काभ्रेका तीनजनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। पाँचका एघारका राजकुमार गौतम, बनेपा दशका बालकृष्ण रञ्जित र प्रहलाद गिरीको कुशको शव बनाए परम्पराअनुसार दाह संस्कार गरिएको हो। दुईजनाको यसअघि नै शव फेला परेको थियो। काभ्रे पलाञ्चोकका 37 नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। बाढीपछि हराइरहेका 37 जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासन सम्पर्कमा नआएको प्रशासन कार्यालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ। सिडिओ गोपाल कुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले समन्वय र पहल गरिरहेको जानकारी दिनुभएको छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन सुरु भएको छ। आज र भोलि देशका 6743 वडामा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा भने बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदीश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसङ्ग निकाल्नु भएको छ। एक वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ।
4: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन। तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु, जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढौँ।
3: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भको टाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ।
4: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो? अर्को साथी अध्यक्ष फेरि फलानु अध्यक्ष हुने अरे, फलानु महासचिव हुने अरे, भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे। कति खेती गरे, कुन्ती मकानको एउटा गीत छ, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छ।
3: चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको भाले हात्ती रोनाल्डोको अन्तिम संस्कार गरिएको छ। 20,000 ताल नजिक करेन्ट लागेर मृत्यु भएको हात्तीको अन्तिम संस्कार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनु भएको छ। हात्तीको अन्तिम संस्कारमा गाड्नु अघि धार्मिक विधि अपनाइएको छ। हात्तीको मृत्युमा मान्छेकै जस्तै सेतो कपडा ओढाएर धुपबत्ती बाल्ने शोक मान्ने गरिन्छ। हिन्दू संस्कृतिमा हात्तीलाई गणेश भगवानको प्रतीक मानिन्छ। नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा हात्तीको मृत्यु भएको हो। निकुञ्ज प्रशासनका अनुसार सौराहामा रहेको हात्तीसारमा मात्र रोनाल्डोका 33 बच्चा छन्। अन्दाजी 45 वर्षीय रोनाल्डोका अझै 6 हात्ती गर्भवती छन्। उसले हालसम्म 22 मानिसको ज्यान समेत लिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो। थप जानकारी पीबीसीका सराह स्मिथबाट।
5: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
3: 20 एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक सुरु भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सिङका चन्द्रबहादुर थापा मगर र कबड्डीकी मानवती विष्टले राष्ट्रिय झण्डा बोक्नु भएको छ। खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट सहभागी हुने खेलाडीमा 57 महिला र 78 पुरुष रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले बताउनु भएको छ। टोलीमा सबै गरेर 211 जना गएका छन्। मेहताका अनुसार नेपालबाट कबड्डीमा सबभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन्। एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6 तथा पौडी र टेनिसमा 5-5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। 43 खेल समावेश प्रतियोगितामा 45 देश तथा क्षेत्र र 1 शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: राष्ट्रपति रामचन्द्र पौडेलले संविधान अनुसार उपलब्धि पाउन नागरिक सरकारबाट मात्र सम्भव हुने स्मरण गराउनु भएको छ. प्रधानमन्त्री सभामुख लगायत राज्यका उच्च पदस्थ व्यक्तिलाई शीतल निवासमा बोलाएर गरिएको संविधान दिवसको कार्यक्रममा राष्ट्रपति पौडेलले संरचनात्मक लाभांशका कारण बनेको परम्परागत चरित्र सामना गरेर अघि बढ्न भन्नुभएको छ.
4: त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ. जनउत्तरदायी पारदर्शी परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ. संरचनागत लाभांशको परम्परागत चरित्रलाई तोडेर सबैलाई समान हक अधिकार सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी यो सम्भव छैन.
3: उहाँले राज्यका गैर सैनिक व्यक्ति वा संस्थाले मुलुकको नेतृत्व गर्ने आधुनिक दुनियाँको परिस्थिति अँगाल्न सके मात्रै संविधानमा लेखेका कुरा पाइने उल्लेख गर्नुभएको छ. राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा रसुवा बाढीपछिको विपत्ति पनि उल्लेख गर्नुभएको छ.
4: आजको दिन विपत्तिको पीडा सँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन हो. यो विपत्तिले हामीलाई सम्झाएको छ, विकास केवल सडक पुल र भवन होइन, मानिसको जीवन जीविका र भविष्यको सुरक्षा पनि हो. यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु छ.
3: दिवसको मूल समारोह सैनिक मञ्च टुनिखेलमा गरिएको थियो. 12 संविधान दिवस मनाइरहँदा संविधान सभाका मसौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानून बनेमा मात्रै संविधानको सही कार्यान्वयन हुने बताउनु भएको छ.
5: अब ऐनहरू चाहिँ के भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ, भनौँ बन्न बाँकी नै छ. कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ. अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो त अप्नाउने ढङ्गले तेरो वा मेरो नभनेर मुलुक र हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ.
3: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो. अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
5: होइन, संशोधन गर्ने कुरामा त मैले के भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो. किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले यसका कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो.
3: अब संविधान मसौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
5: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतानीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनुपर्ने हुन्छ.
3: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
5: अब सफलताको कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिक अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गोरीको बलिदानी चाहे त्यो चाहिँ के भनेपछि अब 7 सालको क्रान्ति होस् चाहे चाहिँ त्यो 46 सालको होस् चाहे 62-63 होस् मतलब तत्कालीन माओवादीको 10 वर्ष जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारू आन्दोलन हो।
3: एमालेबाट 2 पटक संविधान सभामा काम गरेर मसुदा लेख्ने कार्यमा संलग्न सुनारले गएको फागुनमा षड्यन्त्रपूर्वक मनोनयनको अघिल्लो रात उम्मेद्वारको सूचीबाट हटाइएको भन्दै हाल रासोपाको सदस्य लिएर बसेको बताउनु भएको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया सुरु भएको छ। केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले बताउनु भएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन सुरु भएको कार्यक्रमले संविधानका मूलभूत मान्यतामा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
2: नेपाली कंग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
3: कंग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ नगर र वडावडामा अधिवेशन गर्न लागिएको हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको बताउनु भएको छ।
2: त्यसैले यो अधिवेशन हाम्रा बीचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशन क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
3: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले पनि जलेर पुनस्थापना गरिएको च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत ध्रुवमा लागेको ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
6: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भौतिक ओसेर त्रिशोलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार त्यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत छ। उनी नेपालको संविधानलाई छेडखानी गर्नका लागि अनेक प्रकारका प्रपञ्च गरिरहेको छ।
3: नेकपाका संयोजक प्रचण्डले आफ्नो सन्देशमा अनिश्चित ठाउँबाट संविधान लक्षित प्रहार भइरहेको दावी गर्नुभएको छ।
7: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौँ।
3: माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अडेट 3 सुरुङमा फेला परेका 11 जनाको शव आज बाहिर निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले शव फेला पारेकोमा निकालिएको नेपाली सेनाले जनाएको छ। यसअघि हिजो 18 शव भेटिएका थिए। भदौ 10 गतेको हिमबारीमा बेपत्ता भएकाको खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ। अब खबर फटाफट।
8: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढीको कारण स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढ़ीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढ़ीले क्षति पुर्याएपछि बंगलादेशतर्फको विद्युत निर्यात भने हाललाई रोकियो। नास्ट्र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनय पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200लाई खाने पानी उपलब्ध गराउने। तनहुँ दूध मासु र अण्डामा आत्मनिर्भर। माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगंजको रामलीला सांस्कृतिक पहिचान बन्दै करिब 1.5 शताब्दी पुरानो नेपालगंज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि शुरू हुने। वृन्दावनबाट कलाकार ल्याएर राति 8 बजेदेखि 12 बजेसम्म राम जन्मदेखि राज्यारोहणसम्मको कथा मञ्चन गरिने।
3: अमेरिकाले आर्कटिक क्षेत्रमा सैनिक उपस्थितिका लागि डेनमार्कसँग सम्झौता गरेको छ। डेनमार्कमा तत्को ग्रिनल्यान्डलाई पलचप्ती आफ्नो बनाउने राष्ट्रपति ट्रम्पको धम्कीपछि विभिन्न चरणमा वार्ता भएका थिए। नेटोका लागि अमेरिकाका पूर्व राजदूत एबो डाल्टरका अनुसार सम्झौतापछि के उपलब्धि भयो भन्न गाह्रो छ।
9: यो PFBS गोर्खा रेडियो हो।

0: सुनसरीको दिवानगंज एक कप्तानगंजमा गोली चल्दा स्थानीय निरज यादव घाइते हुनुभएको छ। 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सुनसरीका डिएसपी चन्द्र खड्काले गोली लागेको जस्तो देखिएकोले पुष्टि गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान पक्षबीच भएको झडपलाई लिएर भएका घटनामा 3 जनाको मृत्यु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल भोलि अमेरिका जानुहुने भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 औं महासभामा भाग लिन खनाल सहितको टोली न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ। खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मङ्गलबार अमेरिका प्रस्थान गर्नुहुनेछ। शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ। रसुवा पारीमा परेका काभ्रेका 3 जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ। पाँचखाल 11 का राजकुमार गौतम, बनेपा 10 का बालकृष्ण रञ्जित र प्रहलाद गिरीको कुशको शव बनाई परम्पराअनुसार दाह संस्कार गरिएको हो। 2 जनाको यसअघि नै शव फेला परेको थियो। काभ्रे पलाञ्चोकका 37 नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। सिडिए गोपाल कुमार अधिकारीले सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले समन्वय र पहल गरिरहेको जानकारी दिनुभएको छ। कङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटवालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ताप्रेजुङ, पाँचथर, सङ्खुवा सभा लगायत 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 को बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलि निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वडामा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढीको विषय प्रवेश गरेको छ। नुवाकोट किसपाङको एक अधिवेशनमा पुगेका नेता जगदीश्वर नरसिंह केसीले उद्धार राहतको प्रसङ्ग निकाल्नु भएको छ।
1: हाम्रो विदु नगरपालिकाले प्रत्येक घर 15,000 घर भाडा तिर्नुपर्छ। स्थानीय सरकार छोड्दै स्थानीय सरकार कहाँ छ?
0: बाढीपछिको उद्धार राहत उडान पठाउन नछाडिएको भारतीय विदेश मन्त्रीले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम बागले भारतमै रहेका बेला विदेश मन्त्री एस जयशंकरले थप 11 टन सामानसहित विमान पठाएको बताउनु भएको छ। औषधि, फोरेन्सिक सामान, त्रिपाल, सुत्ने झोला लगायत सामान पठाइएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले राहत लिएर 9 पटक भारतीय वायुसेनाको विमान पठाएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेल किन्ने देशमाथि कारवाही प्रक्रिया थालेकोमा अमेरिकालाई धन्यवाद दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेपछि जेलेन्स्की खुसी हुनुभएको हो। थप जानकारी पीबीसीका सरा स्मिथबाट।
2: Other nations who are keeping Russia afloat by buying their energy could face 100% sanctions on goods that they are exporting to the United States. But it doesn't trigger that automatically. What it does is allow President Trump to make the choice as to whether he wants to do that on the biggest purchasers of Russian energy. Now, they include countries like China and India, and there are lots of other reasons why he may not want to impose punitive sanctions on those countries.
0: मिश्रित मार्शल आर्ट्स एमएमए खेलाडी युकी आङदम्बेले जेसीके फाइट नाइट 1-2-3 जित हात पार्नु भएको छ। चिनको सान्सी प्रान्तको लुलियाङमा भएको वान्टम वेट प्रतिस्पर्धामा आङदम्बेले घरेलु खेलाडी बुहु ओगुबुलाई पराजित गर्नुभएको हो। 3 राउन्डको खेलमा आङदम्बेले 3 राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाल्नु भएको छ। यो जितसँगै आङदम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या 9 पुगेको छ। रोबोटिक्स कोडिङ एआई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनौट प्रक्रिया आजदेखि सुरु भएको छ। निमा एजुकेसन फाउन्डेसनले आगामी वर्ष हुने कोडेभर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनौट प्रक्रिया सुरु गरेको हो। 7-18 वर्ष उमेरसम्मका विद्यार्थीले भाग लिन पाउने अन्तर्राष्ट्रिय प्रतियोगितामा 50 देशका प्रतिस्पर्धी हुने फाउन्डेसनले जनाएको छ। कोडेभर नेपालले यो छनौट गरिरहेको छ। खबर यति नै, नमस्कार।
3: यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको सब फेला परेको छ। तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। सब पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सोभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने पेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाइको पेली ब्रिज उपलब्ध गराउन सडक विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाब प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेलीब्रिज जडानको थप प्राविधिक जानकारीको लागि वरिष्ठ अधिकारीहरूले आज स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतिको बाढीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसका सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटाले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ।
4: सम्भव नहुने भन्ने कुरै आएन, त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन, यो हामीले सुधार गर्नैपर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दो रहेछ। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गर्दै जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
3: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
4: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ, यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
3: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाममा बस्नु परेको टिप्पणी गर्नुभएको छ।
5: हेर्नुहोस् न, जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने, सत्ताधारीभित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
3: एक वर्ष अघि सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पार्नु भएको छ।
6: मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन 10 महाभारत लडेर आएको छु, यहाँ आइपुगेको यत्तिकै होइन। तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु, जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढौँ।
3: संविधान दिवसका अवसरमा पार्टी मुख्यालयमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले गीतको सन्दर्भ कोटाएर आफ्नो मार्गबाट विचलित नहुने बताउनु भएको छ।
6: यस्ता झुट समाचार सम्प्रेषण किन गर्नु पर्यो? अर्को छापिया देख्छु, फेरि फलानु अध्यक्ष हुने अरे, फलानु महासचिव हुने अरे, भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे। कति खेती गरे, कुन्ती मकानको एउटा गीत छ, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर। एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छ।
3: ग्रिनल्यान्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा साझा जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रिनल्यान्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीय
2: to get a little nervous but then I read what it was about and it seems like that actually the US have the right and maybe obligation to put their defense
3: खबरहेतिने नमस्कार म महेन्द्र
7: यो BFBS गोरखा रेडियो हो।

0: સ્થાનીય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सुनसरीको देवानगंज ए कप्तानगंजमा गोली चल्दा स्थानीय निरज यादव घाइते हुनुभएको छ. 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ. घटना लगतै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ. सुनसरीका डीएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ. गोली कसले चलाएको खुलेको छैन. कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान विपक्ष बीच भएको झडपलाई लिएर भएका घटनामा तीनजनाको मृत्यु भएको थियो. नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ. नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ. विभागबाट सकारात्मक जवाब प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ. विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढ़ानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्. भदौ 10 गतिको बाढ़ीले सो ठाउँको पक्की पुल बगाएको थियो. संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्. 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
4: सम्भव नहुने भन्ने कुरै आएन. त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ. हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन. यो हामीले सुधार गर्नै पर्छ. म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको. 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दो रहेछ. 178 वर्षदेखिको त संविधान यथावत छ. भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटक भएको छ, तर यथावत छ कि संविधान. त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गर्दै जानुपर्छ. होइन भने यो संविधान बल्ल बल्ल बसेको.
3: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ.
4: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ. यो भनेको यो संविधानले दिएको उपलब्धि हो.
3: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहीमा भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ.
5: हेर्नुहोस् जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्. संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले. अब त्यस्तो प्रधान न्यायाधीश हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ. हेर्नुहोस् न्यायाधीश भने त बोल्ड हुनुपर्छ उनी. अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के. त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ. अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ. अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारीभित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ. हिजोसम्म त्यो थिएन.
3: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ.
6: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ. प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ. हालसम्म 1411 जनाको शव फेला परेको छ. तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ. शव पहिचानका लागि पीडित र मृतकको डिएनए संकलन जारी राखिएको छ. प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ. यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्. होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य संख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ. यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ. बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो.
3: ग्रीनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ. आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ. विगतमा ग्रीनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ. सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्.
7: To get a little nervous, but then I read what it was about, and it seems like that actually the US have the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
2: It's going to be more quiet now. And I think that the United States is probably going to get what they could have had.
1: यो BFBS कुरकर रेडियो हो।

0: यो BFBS
1: गोर्खा रेडियो हो।
2: सैन्य समुदायमा
1: बेलायत भरि
2: अन एयर
1: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
1: यो BFBS गोर्खा रेडियो हो।
2: गोर्खा रेडियो हो।
4: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मुगु जिल्लाको सोरु गाउँपालिका 8 वडा अधिवेशनमा जम्मा 5 मात्र उपस्थित भएका छन्। कोरम नपुगेपछि अधिवेशन नै स्थगित भएको छ। 195 क्रियाशील सदस्य रहेको सो वडामा वडा सभापति र वडा अध्यक्ष सहित 5 उपस्थित भएका थिए। पुरानो वडा कार्य समितिका सभापति हस्त रोकाया बाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ। काँग्रेसको विधान अनुसार सो वडाबाट 21 सदस्यीय वडा कार्य समिति र 24 क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ। तर आवश्यक सहभागिता नहुँदा निर्वाचन तथा प्रतिनिधि छनौटको प्रक्रिया अघि बढ्न सकेको छैन। 12 संविधान दिवस मनाइरहेका बेला संविधान सभाको संविधान मस्यौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानून बनेमा मात्र संविधानको कार्यान्वयन हुने बताउनु भएको छ।
5: अब ऐनहरू चाहिँ के भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ भनौँ, बन्न बाँकी नै छ। कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ। अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो अपनाउने ढङ्गले तेरो वा मेरो नभनेर मुलुक र हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ।
6: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो। अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ, यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
5: होइन, हिजो संशोधन गर्ने कुरामा त मैले के भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो। किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले त्यसका कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो।
6: अब संविधान मस्यौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
5: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतानीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनु पर्ने हुन्छ।
6: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
5: अब सफलता कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिक अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गरेको बलिदानी, चाहे त्यो चाहिँ के भनेपछि अब 7 क्रान्ति होस्, चाहे चाहिँ त्यो 46 होस्, चाहे 62-63 होस्, मतलब तत्कालीन माओवादीको 10 जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारू आन्दोलन हो, सबै आन्दोलनले गरेका उपलब्धिहरूलाई संस्थागत गरेर संविधान निर्माण गर्यौँ।
4: एमालेबाट 2 संविधान सभामा काम गरेका सुनार पछिल्लो संसदीय चुनावमा बाँके 2 चुनावमा उम्मेद्वार नबनाइएपछि पार्टीबाट विद्रोह गरी राजसभाको सदस्य बन्नु भएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले कार्तिक 9 गतिदेखि शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जस अनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। सार्वजनिक खेल तालिका अनुसार 15 नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि खेलहरू दिउँसो तथा रात्रिकालीन रूपमा फ्लड लाइटमा खेलाइनेछ। 17 नोभेम्बरमा क्वालिफायर 1 खेल हुनेछ। यस्तै 18 नोभेम्बरमा एलिमिनेटर खेल हुने तालिका छ। 19 नोभेम्बरमा क्वालिफायर 2 हुनेछ, जसमा क्वालिफायर 1 को पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने 21 नोभेम्बरमा हुनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङ पाँच दर्शनको सभा लगायतका 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 पहाडीबाट प्रभावित रसुवा नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलिबाट निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वडा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढ़ीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदेश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसंग निकाल्नु भएको छ।
4: या त स्थानीय सरकारले हो जनता बाँच्यो, अहिले स्थानीय सरकारले जुन युद्ध स्तरमा काम गर्यो लाभसम्म उठाउनु हेरेको छ। र हाम्रो विद्युत नगरपालिकाले प्रत्येक घर 15-15 घर घरबाट स्थानीय सरकार छोड्दैछ भयो, अन्य सरकार कहाँ छ?
3: यसैबीच केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले जानकारी दिनुभएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन शुरू भएको कार्यक्रमले संविधानका मूलभूत मान्यता आफ्नोमा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
5: नेपाली कंग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
3: काङ्ग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ नगर र वडा वडामा अधिवेशन गर्न लागि हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
5: त्यसैले यो अधिवेशन हाम्रा बीचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो त्यो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
6: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढ़ीको कारण स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढ़ीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढ़ीले क्षति पुर्याएपछि बंगलादेशतर्फको विद्युत निर्यात भने हाललाई रोकियो। नास्ट र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनै पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200 खाने पानी उपलब्ध गराउने। तनहु दूध मासु र अण्डामा आत्मनिर्भर, माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगंजको रामलीला सांस्कृतिक पहिचान बन्दै करिब 150 पुरानो नेपालगंज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि शुरू हुने। वृन्दावनबाट कलाकार ल्याएर राति 8 बजेदेखि 12 बजेसम्म राम जन्मदेखि राज्यारोहणसम्मको कथा मञ्चन गरिने। बाँदरबाट हैरान भोजपुरका किसानले रोजे घर तरूल खेती। बाँदरले मकै कोदो र आलु बाली नष्ट गर्न थालेपछि किसान जमिन मुनि फल्ने घर तरूल खेतीतर्फ आकर्षित।
3: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत थुर्बमा लागेका ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
7: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मुलुक भोटे कोसेर त्रिशुलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत छ। भोलि नेपालको
3: संविधान
1: यो BFBS गोर्खा रेडियो हो।

0: संघीय समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सुनसरीको देवानगंज एक कप्तानगंजमा गोली चल्दा स्थानीय निरज यादव घाइते हुनुभएको छ। 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सुनसरीका डीएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान विपक्ष बीच भएको झडपलाई लिएर भएका घटनामा 3 जनाको मृत्यु भएको थियो। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाफ प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढ़ानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतेको बाढ़ीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
4: सम्भव नहुने भन्ने कुरै आएन। त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन। यो हामीले सुधार गर्नै पर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दछ। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटकपटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
3: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
4: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्ट हामीले महिलाहरूको उपस्थिति राम्रो छ। यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
3: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाम भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ।
5: हेर्नुहोस् न, जुडिसियरी जुन मुद्दै जान्छ मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारी भित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ, हिजोसम्म त्यो थिएन।
3: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
6: भोटेकुसी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको शव फेला परेको छ। तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। शव पहिचानका लागि पीडित र मृतकको डिएनए सङ्कलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य सङ्ख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
3: ग्रीनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रीनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्।
7: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. have the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
2: It's going to be more quiet now. And I think that the United States is probably going to get what they could have had.
8: Yo, BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत मुगु जिल्लाको सोर गाउँपालिका 8 वडा अधिवेशनमा जम्मा 5 मात्र उपस्थित भएका छन्। कोरम नपुगेपछि अधिवेशन नै स्थगित भएको छ। 195 क्रियाशील सदस्य रहेको सो वडामा वडा सभापति र वडा अध्यक्ष सहित 5 उपस्थित भएका थिए। पुरानो वडा कार्य समितिका सभापति हस्त रोकाए बाहेक समितिका अन्य कुनै सदस्य उपस्थित नभएको जनाइएको छ। काँग्रेसको विधान अनुसार सो वडाबाट 21 सदस्यीय वडा कार्य समिति र 24 क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ, तर आवश्यक सहभागिता नहुँदा निर्वाचन तथा प्रतिनिधि छनौटको प्रक्रिया अघि बढ्न सकेको छैन। 12 संविधान दिवस मनाइरहेका बेला संविधान सभाको संविधान मस्यौदाकार समितिमा काम गरेका सदस्य दलबहादुर सुनारले चाहिने कानून बनेमा मात्र संविधानको कार्यान्वयन हुने बताउनु भएको छ।
4: अब ऐनहरू चाहिँ के भने निर्माण गर्नुपर्ने र त्यो ऐन निर्माण गरिसकेपछि त्यसलाई कार्यान्वयनको चरणमा लैजानु पर्ने कुरामा ऐनहरू अझै पनि अब निर्माण हुन बाँकी छ भनौँ, बन्न बाँकी नै छ। कतिपय अब निर्माण भइसकेका कानुनहरू पनि अब कार्यान्वयनको चरणमा चाहिँ के भने अब एकदमै फितलो छ। अहिलेको अब यो वर्तमान सन्दर्भमा भन्दा यसलाई सशक्त ढङ्गले अगाडि लैजानको निम्ति अब राष्ट्रिय सहमति गरेर अब सबै राजनीतिक दलले यसलाई आफ्नो अप्नाउने ढङ्गले तेरो वा मेरो नभनेर मुलुक र हित र नेपाली जनताको हितको निम्ति यसलाई चाहिँ के भने कार्यान्वयनको चरणमा बनिसकेका कानुनलाई कार्यान्वयनको चरणमा बन्न बाँकी रहेका कानुनलाई चाहिँ के भने यथाशीघ्र यसलाई कार्यान्वयन गर्न सक्यौँ भने त्यसपछि अब संविधानले पूर्णता हुन्छ।
5: संविधान बनाउन कत्रो समय र कति श्रम गर्नु पर्यो, अब यसमा चाहिँ अहिले जुन संशोधन गर्ने कुरामा जुन तयारी भइरहेको छ यसमा देखिएको प्रगति, यसमा देखिएको दिशा यहाँलाई कस्तो लाग्छ?
4: होइन होइन, संशोधन गर्ने कुरामा त मैले के भने भने हिजो पनि एउटा चाहिँ के भने अब संविधान सभाको संविधान सभा मार्फत निर्वाचित भएर संविधान सभाका सदस्यहरूले निर्माण गरेको संविधान भए पनि त्यसलाई इमान्दारी भन्दाखेरि एउटा सम्झौताकै दस्तावेज हो, किनभने तत्कालीन अब त्यस बेला रहेका राजनीतिक दलहरूको बिचको समझदारीमा निर्माण भएको संविधान भएको हुनाले त्यसका कतिपय पाताहरू संशोधन गर्नुपर्ने छ र त्यो संशोधन गर्दा फेरि पनि राष्ट्रिय सहमतिकै आधारमा त्यसलाई संशोधन गरेर अगाडि बढिसक्यौँ भने मुलुकले सही निकासा पाउँछ भन्ने मेरो बुझाइ हो।
5: अब संविधान मसौदा गर्दाखेरि यहाँहरूले धेरै कसरत गर्नुभएको थियो, सबभन्दा सम्झिने कुरा चाहिँ के छ यहाँको आजको दिनमा?
4: अब मैले हेर्दाखेरि के भने अब सम्झनै पर्दाखेरि संविधान निर्माणको अन्तिम चरणमा जाँदा राजनीतिक दलका खिजतानीले पहिलो संविधान सभा विघटन हुँदाखेरि चाहिँ त्यो बडा दुर्भाग्यपूर्ण कुरा हो र त्यसलाई सम्झनुपर्ने हुन्छ।
5: अनि सफलता उन्मुख हुँदाखेरिको क्षण चाहिँ कस्तो थियो अन्तिममा यहाँहरूले लेखेर दिँदाखेरि?
4: अब सफलताको कुराहरू गर्दाखेरि अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु, अब त्यसपछि समावेशी अब समानुपातिकै अब यी कुराहरूलाई चाहिँ के भने अब समावेश गर्नु, सबै जात जाति भाषा धर्म लिङ्गको कुरालाई चाहिँ के भने सम्बोधन गर्नु, अब यी सबै कुराहरू चाहिँ के भने नेपाली जनताले गरेको बलिदानी, चाहे त्यो चाहिँ के भनेपछि अब 7 क्रान्ति होस्, चाहे चाहिँ त्यो 46 होस्, चाहे 62-63 होस्, मतलब तत्कालीन माओवादीको 10 जनयुद्ध होस् वा मधेस आन्दोलन होस् या थारू आन्दोलन हो, सबै आन्दोलनले गरेका उपलब्धिहरूलाई संस्थागत गरेर संविधान निर्माण गर्यौँ।
3: एमालेबाट 2 संविधान सभामा काम गरेका सुनार पछिल्लो संसदीय चुनावमा बाँके 2 चुनावमा उम्मेद्वार नबनाइएपछि पार्टीबाट विद्रोह गरी राजसभाको सदस्य बन्नु भएको छ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले कार्तिक 9 गतिदेखि शुरू हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जस अनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। सार्वजनिक खेल तालिका अनुसार 15 नोभेम्बरसम्म समूह चरणका खेलहरू सञ्चालन हुनेछन्। यसपटक पनि खेलहरू दिउँसो तथा रात्रिकालीन रूपमा फ्लड लाइटमा खेलाइनेछ। 17 नोभेम्बरमा क्वालिफायर वन खेल हुनेछ, यस्तै 18 नोभेम्बरमा एलिमिनेटर खेल हुने तालिका छ। 19 नोभेम्बरमा क्वालिफायर टू हुनेछ, जसमा क्वालिफायर एकको पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। फाइनल खेल भने 21 नोभेम्बरमा हुनेछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
2: बिलायन भरी
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: कांग्रेस केन्द्रीय निर्वाचन समितिले 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङ, पाँचदर्शन, कसबा लगायतका 43 जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। भदौ 10 को बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन भोलिबाट निरन्तर जारी रहने विज्ञप्तिमा उल्लेख छ। आज र भोलि देशका 6,743 वटामा वडा अधिवेशन आयोजना गरिएको हो। नुवाकोटका वडा अधिवेशनमा बाढ़ीको विषय प्रवेश गरेको छ। नुवाकोट किस्पाङको एक अधिवेशनमा पुगेका नेता जगदेश्वर नरसिंह केसीले उद्धार र राहतको प्रसंग निकाल्नु भएको छ।
5: या त स्थानीय सरकारले हो जनता बाँधी, अहिले स्थानीय सरकारले जुन युद्ध स्तरमा काम गर्यो लाजसम्म उठाउँदै हिँडेको छ। र हाम्रो हिन्दू नगरपालिकाले प्रत्येक घर 15,000 घर भाडा स्थानीय सरकार छोड्दै स्थानीय सरकार कहाँ छ।
4: यसैबीच केन्द्रीय महाधिवेशनका लागि आजदेखि देशभर वडा तहमा लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको सभापति गगन कुमार थापाले जानकारी दिनुभएको छ। सभापति थापाका अनुसार संविधान दिवसकै दिन शुरू भएको कार्यक्रमले संविधानका मूलभूत मान्यता आफ्नोमा आफ्नो अडान थप प्रष्ट पार्नेछ।
6: नेपाली कंग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछ, हामी संविधानकै आधारभूत मूल्य र मान्यताहरूलाई जागरणा गर्नेछौ, तर सँगसँगै समयको माग अनुसार संविधानमा कतिपय कुराहरू बदल्नु पर्नेछ, जसले संविधानका यी मूल्य र मान्यतालाई खुम्च्याउने होइन थप विस्तार गर्नेछ। हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।
4: कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गाउँ, नगर र वडा वडामा अधिवेशन गर्न लागि हो। अधिवेशनका अवसरमा सन्देश दिँदै सभापति थापाले पार्टी एकताको अवसर आएको सम्झाउनु भएको छ।
6: त्यसैले यो अधिवेशन हाम्रा बीचका नमिलेका मनहरूलाई एउटै बनाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ, न कि यसलाई थप हाम्रो फाटो बढाउने अवस्था निर्माण गर्नुहुन्न। त्यसैले म पार्टीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, हिजो के भयो थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनको क्रममा बिर्सनुपर्छ। हिजो हामी को कहाँ उभिएका थियौँ भन्ने कुरालाई सम्झी सम्झिकन त्यसका आधारमा हाम्रो निर्णयलाई प्रभावित गर्ने होइन।
4: अब खबर फटाफट।
7: रसुवा भोटेको सीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गर्न समिति गठन। उद्गम स्थलदेखि तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गरी बाढ़ीको कारण स्वरूप र वैज्ञानिक प्रमाण संकलन गरिने। भदौमा 5 अर्ब भन्दा बढ़ीको विद्युत निर्यात। चिलिमे र त्रिशुली जलविद्युत केन्द्रका संरचनामा बाढ़ीले क्षति पुर्याएपछि बंगलादेशतर्फको विद्युत निर्यात भने हाल नै रोकियो। राष्ट्र चिनिया विज्ञान प्रतिष्ठानको सहयोगमा धुलीखेलमा रसायन विनय पानी शुद्धिकरण केन्द्र सञ्चालन। आधुनिक प्रशोधन केन्द्रले दैनिक 1,50,000 लिटरसम्म पानी शुद्धिकरण गरी करिब 1,200 खाने पानी उपलब्ध गराउने। तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर, माछा प्रति व्यक्तिको हिसाब गर्दा अपुग। नेपालगंजको रामलीला सांस्कृतिक पहिचान बन्दै, करिब 1.5 शताब्दी पुरानो नेपालगंज रामलीला महोत्सवको 159 संस्करण असोज 25 गते घटस्थापनादेखि शुरू हुने। वृन्दावनबाट कलाकार ल्याएर राति 8 बजेदेखि 12 बजेसम्म राम जन्मदेखि राज्यारोहणसम्मको कथा मञ्चन गरिने। बाँदरबाट हैरान भोजपुरका किसानले रोजे घर तरुल खेती। बाँदरले मकै, कोदो र आलु बाली नष्ट गर्न थालेपछि किसान जमिनमुनि फल्ने घर तरुल खेतीतर्फ आकर्षित।
4: संविधान निर्माणमा संलग्न दल तथा सरकारले संविधान दिवस मनाएका छन्। सरकारले मूल समारोह गरेका बेला एमाले च्यासल कार्यालयमा कार्यक्रम गरेको छ। कार्यक्रममा विपरीत ध्रुवमा लागेका ठानिएका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई एकै ठाउँमा देखिएको छ। कार्यक्रममा महासचिव पोखरेलले दिवसको सम्बोधन सरकार लक्षित गर्नुभएको छ।
8: राजनीतिक दलहरूसँगको सम्वाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ। अहिलेसम्म पनि उनी राजनीतिक सम्वादको बाटोमा प्रवेश गर्न खोजिरहेका छन्। आज मनुख भोटेको त्रिशुलीमा आएको एउटा विनाशकारी बाढीका कारणले अत्यन्त ठुलो पीडामा छ। हजारौँ दाजुभाइ दिदीबहिनीहरू अहिले पनि बेपत्ता हुनुहुन्छ। तर सरकार यो चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्दत छ।
4: यो BFB

0: Mudaima.
1: Pelain Buddy.
0: On air.
1: Atma.
0: Ani smart speaker ma bonhos.
2: Play BFBS.
1: You. BFBS Gorkha Radio.
0: Radio. Gorkha Radio.
3: सुनसरीको देवानगंज ए कप्तानगंजमा गोली चल्दा स्थानीय निरज यादव घाइते हुनुभएको छ। 19 वर्षीय यादवको विराटनगर नोबल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सुनसरीका डीएसपी चन्द्र खड्काले घटना थप अनुसन्धान गर्ने काम भइरहेको बताउनु भएको छ। गोली कसले चलाएको खुलेको छैन। कप्तानगंजमा गएको साउन 10 गते हिन्दू र मुसलमान पक्ष बीच भएको झडपलाई लिएर भएका घटनामा तीनजनाको मृत्यु भएको थियो। नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे र त्रिशुली बजार जोड्ने बेली ब्रिज बनाउने खर्च नगरपालिकाले बेहोर्ने भएको छ। नगर प्रमुख राजन श्रेष्ठले नगरपालिकाबाट परामर्शदाता मार्फत डिजाइन समेत तयार भइसकेको भन्दै 70 मिटर लम्बाईको बेली ब्रिज उपलब्ध गराउन सड़क विभागलाई भनिएको बताउनु भएको छ। विभागबाट सकारात्मक जवाफ प्राप्त भएको र नेपाली सेनाले पनि सहयोग गर्ने भएको श्रेष्ठको सचिवालयले जनाएको छ। विदुर एक ढुङ्गेबाट त्रिशुली बजार आउजाउ गर्न बेली ब्रिज चढ़ानको थप प्राविधिक जानकारीका लागि वरिष्ठ अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन्। भदौ 10 गतिको बाढ़ीले सो ठाउँको पक्की पुल बगाएको थियो। संविधान संशोधनमा उदार बन्न संविधानविदहरूले दलहरूको ध्यान आकर्षण गराएका छन्। 12 संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लबको कार्यक्रममा पूर्व सांसद डाक्टर खिमलाल देवकोटा
4: सम्भव नहुने भन्ने कुरै आएन। त्यसले अझै पनि हामीले यो त गर्नै पर्छ। हेर्नुहोस्, संविधान भनेको एउटा गतिशील दस्तावेज हो, ढुङ्गाले लेखेको अक्षर होइन। यो हामीले सुधार गर्नैपर्छ। म गत वर्ष स्विजरल्यान्ड गएको थिएँ, त्यहाँ 178 वर्ष पुगेछ उनीहरूले संविधान जारी गरेको। 100 उनीहरू हरेक 6-6 महिनामा संविधान संशोधन गर्दछ। 178 वर्षदेखिको त संविधान यथावत छ। भारतमा पनि हेर्नुहोस् त, 1950 संविधानमा त कुनै चेन्ज त पटकपटक भएको छ, तर यथावत छ कि संविधान। त्यस कारण संविधान गतिशील दस्तावेज हामी सुधार गरेर जानुपर्छ, होइन भने यो संविधान बल्ल बल्ल बसेको।
3: संविधानले नेपालको स्थानीय तहमा स्क्यान्डिनेभियन देशहरूको भन्दा राम्रो समावेशिता ल्याइदिएको देवकोटाको भनाइ छ।
4: त्यो देशहरूमा हामी स्क्यान्डिनेभियन कन्ट्रीमा सबभन्दा राम्रो छ भन्छौँ, तर त्यो देशको भन्दा पनि राम्रो अहिले हाम्रो लोकल गभर्नमेन्टमा हामीले महिलाहरूको उपस्थिति राम्रो छ। यो भनेको यो संविधानले दिएको उपलब्धि हो।
3: वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले न्यायालय सरकार र संसददेखि त्राहिमाम भएर बस्नु परेको टिप्पणी गर्नुभएको छ।
5: हेर्नुहोस् जुडिसियरी जुन मुद्दै जान्छ, मुद्दै नहेर्ने जुडिसियरी किन चाहियो भन्नुहोस्। संसदको केस हेर्नै सकेन, हेर्नै चाहनु भएन उहाँहरूले। अब त्यस्तो प्रधान न्यायाधीशलाई हामीले राख्यौँ, त्यो संसदको केस अहिले पनि पेन्डिङ छ। हेर्नुहोस्, न्यायाधीश भनेर त बोल्ड हुनुपर्छ उनी। अब म मर्छु कि मलाई मार्छन् कि, हाम्रो यो देशको दुर्भाग्य के। त्यसैले जुडिसियरीलाई पनि रिफर्म गर्न जरुरी छ। अब पार्लियामेन्ट छँदैछ, पार्लियामेन्टले काम राम्रै गरिरहेको छ। अहिले सकारात्मक कुरा के आएको छ भने सत्ताधारीभित्रै प्रतिपक्षको रोलहरू पनि हुन सुरु गरेको छ। हिजोसम्म त्यो थिएन।
3: भोटेकोशी बाढीले बेपत्ता हुनेको संख्या बढेर 5875 पुगेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ।
6: भोटेकोशी बाढीले बेपत्ता हुनेको संख्या 5875 रहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सब पहिचान भएका 110 जना बाहेक सब फेला परेकालाई पहिचान नभएका कारण बेपत्ताकै सूचीमा राखेको जनाएको छ। हालसम्म 1411 जनाको शव फेला परेको छ। तीमध्ये अधिकांश पहिचान गर्न नसकिएको अवस्था छ। शव पहिचानका लागि पीडित र मृतकको डिएनए सङ्कलन जारी राखिएको छ। प्राधिकरणले मृतक 1286 र 1991 जना आफन्तको डिएनए नमुना लिइएको बताएको छ। यस्तै त्यसका 24 ठाउँमा विस्थापितलाई राखिएकोमा हाल 1342 जनाले आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा बस्न नचाहनेका लागि सरकारले प्रति परिवार 15,000 वा सदस्य सङ्ख्याका आधारमा सबभन्दा बढी नगद रकम दिन थालेको जनाएको छ। यस्तो रकम अधिकतम 6 महिना वा अस्थायी आवास नमानेसम्मका लागि दिने भनिएको छ। बाढीको सुरुवाती दिनमा होल्डिङ सेन्टरमा बस्नेको संख्या 3,000 बढी थियो।
3: ग्रीनल्याण्डको सुरक्षाबारे अमेरिका र डेनमार्क बीच भएको सहमतिको नेटोले स्वागत गरेको छ। आर्कटिक क्षेत्रको सुरक्षा जाँच जिम्मेवारी रहेको संगठनले स्पष्ट पारेको छ। विगतमा ग्रीनल्याण्डलाई जबरजस्ती नियन्त्रणमा लिने घोषणा गरेर पछि हटेका अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौतापछि विरोधीहरूको सम्भावित उपस्थिति टारिएको बताउनु भएको छ। सम्झौताबारे कोपेनहेगनका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन्।
7: To get a little nervous, but then I read what it was about, and it seems like that actually the U.S. had the right and maybe obligation to put their defense at Greenland as they have had since World War II. So I guess that's okay. That's good, actually.
2: It's going to be more quiet now. And I think that the United States is probably going to get what they could have had.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यमनमा इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र मार्फत आक्रमण गरेको बताएका छन्। साउदी अधिकारीहरूले रियादलाई लक्षित गर्दै प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको बताएका छन्। उनीहरूले अन्य कुनै आक्रमण वा हताहतीबारे भने पुष्टि गरेका छैन। थिङ्क ट्याङ्की क्यारोलिन रोज
4: We're seeing an active shift in the Houthi strategy. It's no longer about creating chokeholds over key maritime corridors and trying to restrict the global energy infrastructure, but now it's about trying to advance their own momentum in Yemen civil war and against one of their greatest adversaries, Saudi Arabia. It shows that they have the capability to shift from maritime domains to overland attacks.